0: आएगा, कौन कौन से बोरिंग है, सबके सब दिमाग में आएंगे, है ना। नहीं सोचो
1: मुझसे कभी ऐसा, मैं खुद थोड़ा जोली सा बंदा हूँ, अगर कहीं बैठूं तो वहां पे बस मैं इसके ऐसा बंदा हूँ कि अगर अकेला भी बैठा हुआ ना और बाकी आगे पीछे बैठे तो मैं खुद सलाम दुआ कर लेता हूँ, हाँ जी भाई सुनाओ क्या हाल है, ठीक हो, कहाँ से हो, कैसे हो, ठीक हो, ये चीज है मेरे में। तो मुझे कभी इस चीज का एहसास नहीं हुआ भाई,
0: अच्छा,
1: या मैं इस चीज की तरफ गया नहीं कभी।
0: मे बी आप क्योंकि काफी ज्यादा हैप्पी को लगी हैं, तो मे बी यू डिडंट आइडेंटिफाई एनीबॉडी एज बोरिंग, तो ये भी हो सकता है।
1: हाँ मेरे लिए बोरिंग वो चीजें होती थी कि जब कभी इवेंट्स वगैरह आए ना, या कभी मेरी बर्थडे आए या इस तरह आए, तो उन दिनों में ना मैं अपने आप को अलोन अलोन फील करता हूँ कि यार मैं बहुत अकेला सा हूँ, हालांकि सब कुछ होने के बावजूद भी यार बस एक अजीब सी कैफियत होती है।
0: ओके, वेरी वेरी, काफी डीप बातें कर गया अचानक, काफी डीप चले गए माशाल्लाह। अच्छा ठीक है, ओके,
1: तो ये सीन होता है, बाकी इसके अलावा तो कभी इतना नोट किया नहीं भाई मैंने।
0: कोई नहीं भाई, नोट करना, अगर नोट नहीं किया तो बहुत ही बढ़िया है भाई, फिर तो नोट करना ही नहीं, ऐसी बस खुश रहिए, वैसा फिर तो खुश रहना ही मोस्ट इम्पोर्टेंट है। ठीक है मेरी जान,
1: बेटर ऑप्शन भाई,
0: बहुत बहुत प्यार भाई।
1: और आपका टाइम, मुझे मैंने टाइम देखा, मैं आज एक जगह बिजी था, मैं टाइम देखा, मैं फटाफट आके गाड़ी में बैठा, मतलब भाई मेरा आ गया होगा,
0: बस भाई आपका भाई शुरू कर रहा है बस कहानी मेरी जान, ये आपकी मोहब्बत है भाई, बहुत प्यार आपको, सीरियसली
1: मोहब्बत आपकी है भाई, आप हमारे लिए रोज आते हो,
0: थैंक यू सो मच,
1: और इंतजार है आपका इंशाल्लाह, अल्लाह खैर करे,
0: बस भाई आमीन, बस शुरू करो, अल्लाह ताला आपको भी सुमान में रखे मेरे भाई, हमेशा ऐसे खुश रहे, और मैं भी शुरू जी, बिल्कुल मेरे भाई, ओके भाई, अल्लाह हाफिज़। और भाई के बाद मैं दो मैसेज जल्दी से पढ़ता हूँ, फिर मैं स्टोरी की तरफ बढ़ता हूँ। एक भाई ने मैसेज किया, अस्सलाम वालेकुम भाई, ज्यादा बात करने वाले मुझे बोरिंग लगते हैं। गुलाम साहब ने मैसेज किया, हमारे लिए नहीं अपने लिए आते हैं, ये अमल भाई कह रहे हैं,
2: ये अमल है, अमल हाँ पकड़ लेना, बताना नहीं किसी को,
0: फिरौती लेंगे इससे, अस्सलाम वालेकुम। एक उसके बाद मिलते हैं प्रोमो के बाद, उसके बाद सीधा कहानी शुरू करूँगा। जैसे मैंने कहा कि आज की कहानी के लिए मैंने बहुत सारे लोगों से बात करी है जो कि इस कहानी में मेरी मदद कर सकें, एंड दोज आर वेरी प्रोफेशनल पीपल। तो कुछ देर में मैं कहानी सुना रहा हूँ, इनफैक्ट दो प्रोमो चलने देता हूँ, जस्ट टू प्रोमोज एंड देन आई विल बी बैक। किधर गया भाई प्रोमो? ओके ओके चलो।
3: سامعین کرام، عربی زبان کی مشہور اور طنزیہ کہاوت ہے، حافظ الحبہ ودافق الدبہ، اس کا مطلب ہے کہ وہ آدمی جو پیسے پیسے پر بخل کرتا ہے، اپنی ضروریات اور گھر والوں پر خرچ کرنے سے کتراتا ہے، لیکن جب کسی غیر اہم یا فضول چیز پر آتا ہے تو ہاتھ کھول کر خرچ کرتا ہے۔ یہ کہاوت ایسے شخص کے بارے میں کہی جاتی ہے جو اپنے اہل و عیال کی ضروریات میں تنگی کرتا ہے، مگر نمود و نمائش یا غیر ضروری چیزوں پر بے دریغ پیسہ بہا دیتا ہے۔ ہمارے ہاں بھی اس طرح کے کئی جملے اور کہاوتیں رائج ہیں جو اس صورتحال کو ظاہر کرتی ہیں۔ ویسے کہتے ہیں نا، کپڑے کی جیب خالی مگر باتیں لمبی چوڑی، یا پھر گھر میں فاقے باہر دکھاوے، یعنی اہل خانہ بھوکے رہے مگر دنیا کے سامنے شان و شوکت دکھائے۔ دوستوں، یہ سب کہاوتیں ہمیں یہ سکھاتی ہیں کہ اصل سخاوت وہ ہے جو اپنے گھر اور ضرورت مندوں سے شروع ہو، ورنہ جو انسان اپنے اولاد اور اہل خانہ پر بخل کرے مگر غیر ضروری چیزوں پر دل کھول دے، اس کی فیاضی اصل میں تماشا ہی ہے۔
0: کیا بات ہے، طلح بھائی کا یہ جو سیگمنٹ ہے مجھے بڑا پسند ہے، اینڈ دی وے ہی ایکسپلینز ایوری تھنگ۔ اب ذرا بڑھتے ہیں کہانی کی طرف، تو آج کی کہانی میں شروع کر رہا ہوں۔ سب سے پہلے میں بھی ذرا یہ کیا کہہ رہا ہوں اسے بھائی، ریکارڈنگ آن کر دیتا ہوں۔ سو ایک ڈسکلیمر، اس کہانی کا مقصد کسی کے جذبات کو ٹھیس پہنچانا نہیں، کہانی کسی قسم کے ایجنڈے پروپیگنڈے کو پروموٹ نہیں کرتی، ایف ایم 107 کسی بھی قسم کے سپرسٹیشن کو نہ تو بڑھاوا دیتا نہ ہی کبھی دے گا، لیکن آج کا قصہ بھی ایک دم اصلی ہے، اینڈ اٹ کین بی پوٹینشلی، پتہ نہیں، میں چلو میں کچھ نہیں بتاؤں گا، میں لاسٹ میں بتاؤں گا، کیونکہ اس کے پیچھے بھی ایک کہانی ہے، اس کہانی کو ملنے کی مطلب ڈھونڈنے کی، اور اس کے پیچھے کی بہت کچھ چیزیں ہیں۔ بٹ لیٹس بگن دا اسٹوری، اوکے چلو لیٹس بگن۔ السلام علیکم، میں دوہا والا کبیر ایف ایم 107 پہ، اور آج کا جو قصہ ہے اسے سنانے کے لیے میں آپ کو لے چلتا ہوں اگست کے مہینے میں 2010 میں۔ یہ جو سٹوری ہے یہ کہاں سے کہاں تک جائے گی یو ول انڈرسٹینڈ، لیکن تھوڑا اس میں وقت بتانا پڑے گا آپ کو میرے ساتھ، تو پلیز صبر کے ساتھ ہی کہانی سنیے گا، بیچ میں مت چھوڑے گا اف یو ہیو اسٹارٹڈ لسننگ ٹو دس۔ اوکے، تو 2010 اگست سے ہی کہانی شروع ہوتی ہے۔ ایک 19 سال کی لڑکی، اس کا نام تھا مکنزی ہل، اور یہ جو تھی روانڈا میں

0: जिंदगी हर रोज नई कहानियां लिखती है, कभी वर्क प्लेस के बिजी दिन तो कभी मॉल की भीड़ में छोटी सी मुलाकात, और कभी सफर के दौरान वो पहली मुलाकात जो बन जाती है याद, और ये यादें ही देती हैं हमें सुकून और एक खूबसूरत सा एस्केप अपनी बिजी लाइफ से। तो आइए और इस सफर का हिस्सा बनिए, प्रोग्राम दोहा डायरीज विद आरजे सरवर मिर्जा। हर प्रोग्राम में होंगे एक गेस्ट जिनके पास है एक कहानी, एक एहसास, उनकी जबानी। ओनली ऑन FM 107 दिल से देसी। दोहा डायरीज, जहां हर कहानी बनेगी यादगार।
1: अस्सलाम वालेकुम दोस्तों, इस्तकबाल है आपका आपके अपने दिल से जुड़े प्रोग्राम में, वो प्रोग्राम जहां रोजमर्रा की जिंदगी की छोटी छोटी यादें या छोटे छोटे लम्हे कहानियों में तब्दील हो जाते हैं। कभी वर्क प्लेस के बिजी दिन, कभी शॉपिंग मॉल्स की रोशनियों में चमकती यादें, और कभी मेट्रो या दीगर सफर के पहले एनकाउंटर्स जो दिल पर हमेशा के लिए नक्श हो जाते हैं। हर शख्स के पास एक कहानी होती है, एक एहसास, एक याद जो उसकी अपनी वर्चुअल डायरी का हिस्सा होती है, और ये यादें ही हैं जो हमें रोजमर्रा की मसरूफ जिंदगी से थोड़ी देर के लिए दूर ले जाती हैं, एक सुकून, एक मुस्कुराहट और एक नई ताजगी देती है। तो आइए मिलकर सुनते हैं, महसूस करते हैं और शेयर करते हैं वो कहानियां जो हम सबको एक दूसरे के और भी करीब लाती हैं। यह है आपका अपना प्रोग्राम जहां हर याद एक सफर है और हर सफर एक कहानी। और इसी सिलसिले से हमारे साथ इस प्रोग्राम में होते हैं एक मेहमान, जहां हम उनसे उनकी कहानी सुनते हैं, कुछ सवाल जवाब के जरिए से उनको और भी ज्यादा करीब से जानने की कोशिश करते हैं और एक दूसरे से कनेक्ट भी करते हैं। और आज के जो हमारे मेहमान हैं, आपका नाम यूं तो सैयद नदीम अख्तर कासमी है, मगर आप नदीम माहिर के नाम से जाने जाते हैं। आपने अलीगढ़ मुस्लिम यूनिवर्सिटी और दारुल उलूम देवबंद से अपनी तालीम हासिल की। आप एक मल्टी टैलेंटेड शख्सियत हैं जो दीन, अदब, सहाफत और तहकीक के मैदानों में अपनी पहचान रखते हैं। आपने कई अहम और कीमती किताबें भी लिखी हैं जो अदबी और तहकीकी हवाले से खास अहमियत रखती हैं। आपके मजामीन मुख्तलिफ अखबारात में शाया होते रहते हैं और आपने भारत और पाकिस्तान के कई बैनुल अक्वामी मुशायरों में शिरकत की है। आपको कौमी और बैनुल अक्वामी सतह पर अवार्ड्स भी मिल चुके हैं। सबसे अहम एक और बात, दोहा कतर से आपको न्यू दिल्ली में वर्ल्ड बुक फेयर 2026 में स्पीकर के तौर पर शिरकत करने के लिए बुलाया गया, जहां आपने मिनिस्ट्री ऑफ कल्चर कतर की नुमाइंदगी की। आपकी शिरकत पूरी इंडियन कम्युनिटी के लिए भी फख्र का सबब है। इस मौके पर कतर को इस प्रेस्टिजियस बुक फेयर में गेस्ट ऑफ ऑनर का दर्जा भी मिला। एक और बात जो मैं यहाँ पे ऐड करना चाहता हूँ कि आप मेरे सीनियर, मेरे उस्ताद भी हैं। सामईन, यूं तो आपकी तारीफ में कई दिन और कई रातें लग सकती हैं। आइए नदीम माहिर साहब के हुजूर चलते हैं और प्रोग्राम का बाकायदा आगाज करते हैं। नदीम सर, अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातुहु।
2: वालेकुम अस्सलाम रहमतुल्लाहि व बरकातुहु।
1: कैसे हैं सर, और बहुत बहुत शुक्रिया कि आपने अपने कीमती वक्त से थोड़ा सा एक टाइम निकाला हमारे लिए और शिरकत करी इस प्रोग्राम में।
2: नहीं नहीं, बहुत बहुत शुक्रिया आपका, आपने इस नाचीज को, ये साजिश को याद किया, और हम वक्त तैयार रहते हैं। रेडियो कतर हमारी जान है और रेडियो कतर हम लोगों के दिलों में बसता है।
1: क्या बात,
2: तो हम वक्त आपकी आवाज पर और रेडियो कतर की आवाज पर लबैक कहते रहे।
1: थैंक यू सर, थैंक यू सो मच, अहलन व सहलन। तो अब प्रोग्राम का बाकायदा आगाज सवाल जवाब का जो सिलसिला है वो शुरू कर देते हैं। वैसे तो जैसे कि मैंने बताया कि आपको सब जानते ही हैं माशाल्लाह से, मगर अब एक बिल्कुल अनफिल्टर्ड नदीम माहिर को आज हम देखना चाहते हैं। तो उस हवाले से मुझे इजाजत दीजिए कुछ सवाल मैं आपसे कर सकूं, कुछ पर्सनल सवाल भी।
2: अल्लाह ताला हमारी नुसरत फरमाए।
1: सर, अगर आप अपनी शख्सियत को तीन अल्फाज में बयान करें तो वो क्या होंगे?
2: मैं अपने बारे में सिर्फ तीन लफ्ज कह सकता हूँ कि मैं मुसलमान, नरम दिल इंसान और शायर।
1: माशाल्लाह, सब कुछ इसमें समझ आया है। सर, दोहा में आपके लिए एक मिसाली या पुरसुकून दिन कैसा होता है?
2: सब मेरे लिए तो जो है, जिस दिन ड्यूटी नहीं होती और उस दिन खास तौर से अगर दोस्तों से मुलाकात हुआ तो बस پھر تو اس سے بہتر دن کوئی ہوتا ہی نہیں ہے.
1: کیا بات.
2: چونکہ شاعر نے کہا تھا کہ اے دوست کسی ہمدم میں دیری نہ کا ملنا, بہتر ہے ملاقات مسیحا و خضر سے.
1: واہ واہ واہ واہ واہ واہ, کیا کہنے. سر سب سے اب ہم دوسرے سیگمنٹ کی طرف چلتے ہیں جہاں پر کچھ اور سوال آپ سے میں کرنے کی ہمت کر رہا ہوں. کچھ سخت دن, کچھ ایموشنل باتیں, کچھ اوریجن اسٹوری کے حوالے سے شروعات کرتے ہیں. سب سے پہلا سوال, آپ نے دوحا آنے کا فیصلہ کس وجہ سے کیا؟
2: ہاں یہ بالکل, دیکھیں بھائی سرور صاحب آپ نے بہت عجیب سا سوال کیا ہے. اب میں تھوڑا ذرا اپنے اب حواس کو جمع کر کے میں بتاؤں کہ اصل میں میں ہندوستان میں جاب پر تھا اور الحمدللہ میں ٹھیک ٹھاک کام کر رہا تھا, لیکن یہ کہ میں وہاں پر کچھ سیاست میں عملی طور پر حصہ لینے لگا تھا. تو یہاں میرے مطلب ہم زلف رہتے تھے, تو ہماری بیگم کی سازش رہی اور انہوں نے اپنے بہنوئی سے بات کی ہمارے چچا سے, یعنی ہمارے جو خسر محترم مرحوم تھے, اور انہوں نے ہمارے یہاں سالو صاحب سے بات کی, ہمارے ہمزلف سے, اور یوں ایک میرے یہاں آنے کا سلسلہ بنا. تو اگر کوئی مجھ سے کہتا ہے ایک لفظ میں تو میں یہ کہوں گا یہ بیگم کی سازش.
1: بہت خوب بہت خوب.
2: اب جب آپ کا پروگرام انفلٹرڈ ہے تو ایسی جواب آنی ہے.
1: بالکل بالکل صحیح ہے اور یہی اس پروگرام کا حصہ ہے. سر جب آپ یہاں آئے تو اس وقت آپ کے ذہن میں کس قسم کی توقعات تھیں؟
2: دیکھیں سب سے زیادہ تو بہتر مستقبل اور ایک اچھی زندگی, اور چونکہ خلیج بذات خود ایک اچھی زندگی یہاں کی ہے اور ایک پیسفل ماحول ہے, پر امن زندگی ہے. اللہ تعالیٰ نے اس خطے کو پیارے نبی کریم آقا دو عالم صلی اللہ علیہ وسلم کی نسبت سے اس علاقے کو جو برکتیں رونقیں دی ہیں وہ ایک الگ, اس کو پوری دنیا میں آپ کہیں جو ہے وہ نہیں محسوس کر سکتے. تو وہی ایک چیزیں تھیں کہ بھائی عرب کی سرزمین ہمارے لیے بذات خود ایک بڑی برکت اور باعث ہے سعادت سرزمین تھی. تو یہی تھا کہ بھائی وہاں جائیں گے ایک اچھی زندگی, ایک اچھے ماحول میں اور بہتر مستقبل کے لیے جائیں گے.
1: بہت خوب. ایئرپورٹ سے باہر نکلتے ہی سر دوحا کے بارے میں آپ کا پہلا تاثر کیا تھا؟
2: صاحب دیکھیں ملا جلا تاثر تھا, مجھے آج بھی یاد ہے کہ 28 جون اسی مہینے 28 جون 2000 کو میں دوحا میں انٹر ہوا تھا, اور اب مجھے تقریباً 126 سال کا عرصہ مکمل ہو جائے گا. جب میں آیا تو جب میں باہر نکلا تو بہرحال میرے ہمزلف اور میری جو سالی یہ سب لوگ لینے آئے تھے فیملی, تو بڑا ملا جلا تاثر تھا, لیکن کہیں ایسا لگتا تھا جیسے کسی نے جسم سے کچھ کھینچ لیا, اور وہ شاید وہ وطن تھا جو وطن کی دوری کا احساس تھا جو یہاں کا سب سے پہلا تاثر. مجھے یہ لگا کہ میں اب اپنے گھر سے دور ہوں, اور مجھے بشیر بدر مرحوم کا ایک شعر یاد آیا کہ پھر دل کو سکوں جسم کو بستر نہ ملے گا, گھر چھوڑ کے مت جاؤ کہیں گھر نہ ملے گا.
1: کیا بات ہے سر, اس موقع پر آپ سے ایک گزارش اور کروں گا, جو آپ کا جو ایک شعر مجھے اور سبھی کو بہت پسند ہے کہ روٹی کپڑا مکان کی خاطر, یہ آپ ہی عطا کیجئے سر, آپ ہی عطا کیجئے.
2: جی جی بالکل, وہ بھی اصل میں غزل جو ہے وہ بھی اسی پس منظر میں ہی ہے, چونکہ وہی جو ہے کہ یہاں ہم لوگ اپنا وطن چھوڑ کر آئے, آپ سب ہم بہت یہاں پر ایک بڑی تعداد انہیں لوگوں کی ہے کہ ہم بزرگوں کی آن چھوڑ آئے, خاندانی مکان چھوڑا ہے. ہم بزرگوں کی آن چھوڑا ہے, خاندانی مکان چھوڑا ہے, اس قبیلے میں سارے گونگے تھے, ہم جہاں پر زبان چھوڑا ہے, اور روٹی کپڑے مکان کی خاطر, روٹی کپڑے مکان کی خاطر, روٹی کپڑا مکان چھوڑا.
1: واہ واہ واہ واہ واہ, کیا خوب بھائی, زبردست ماشاءاللہ. آگے یہ جاننا چاہوں گا سر کہ ابتدائی دنوں میں خود کو نئے ماحول سے ہم آہنگ کرنے کا سب سے مشکل پہلو کیا تھا؟
2: دیکھیں چونکہ ہم جس ماحول سے نکل کر آئے تو بہرحال آپ بھی اسی ماحول کے پروردہ ہیں, تو زمین اور آسمان کا فرق ہے ماحول میں بھی, موسم میں بھی, مزاج میں بھی. تو یہاں یہ ہے کہ خاص طور سے مجھے جو ایک دم شروع میں آتی, چونکہ جون کا مہینہ تو گرمی اور یہاں کی جو ہیومیڈیٹی تھی اس نے استعمال کیا, تو میں اس کو بڑے آہستہ لفظوں میں اور بڑے ہلکے پھلکے لفظوں میں یہ کہوں کہ بھائی یہاں کی ہیومیڈیٹی نے سب سے پہلے متاثر کیا مجھے, اور شروع میں آتی جو ہے وہ اس کو مطلب ہم نے کبھی اپنے یہاں یو پی میں جہاں سے ہم لوگ ہیں تو وہاں ہیومیڈیٹی نہیں ہوتی, کبھی کبھی برسات میں تھوڑی بہت بڑھ جاتی ہے تو ہو جاتی ہے, ورنہ ہم لوگوں نے اس موسم کو انجوائے نہیں کیا. تو سب سے زیادہ مجھے جو مشکل ہوئی پہلی آتی, جو بڑا مشکل مرحلہ لگا, وہ گرمی اور ہیومیڈیٹی تھی.
1: क्या बात है सर. चलिए अब थोड़ा इमोशनल और स्ट्रगल के क्वेश्चन की जानिब आ जाते हैं. क्या कभी आपको दोहा में तन्हाई या घर की शदीद याद महसूस हुई?
2: बिल्कुल महसूस हुई. उसकी वजह यह है कि जब हम शुरू में आए तो 6-7 महीने यहाँ जॉब नहीं थी, बस वीजा था, आ गए थे और फिर यहाँ स्ट्रगल किया और बड़ा वक्त है कैसा गुजारा. तो हर आदमी गुजारता है और गुजारना भी चाहिए, तभी आपको नेमत की कदर भी होती है जब आपको मेहनत के बाद मिलती है. वरना तो अगर साजी हुई थाली में कोई चीज मिल जाए तो वो मेरे ख्याल में इतनी अहम नहीं रहती. तो जब यहाँ आए हैं शुरू में तो काफी वक्त जो है वो चूंकि शादी हो चुकी थी, बच्चे थे मेरे दो, तो और सब में बच्चे हिंदुस्तान में थे, वालदा हयात थी, वालिद नहीं थे. तो बहरहाल जब शाम होती थी और जब थक कर हम जिस्म मतलब कि लेट जाते थे बिस्तर पर

0: आप किसी ऐसे शख्स से मिले जिन्होंने आपकी सोच या जिंदगी के सफर पर गहरा असर डाला?
1: देखिए, यूं तो हमारे प्यारे आका से ज्यादा कोई शख्सियत है ही नहीं इस कायनात में। لقد كان لكم في رسول الله اسوة حسنة, سب سے بہتر تو آپ کی زندگی, آپ کے لیے عملی جو نمونہ ہے وہ وہی ہے ہمارے لیے. لیکن جہاں تک کسی ایسے شخص کی بات ہے تو میرا ایک جملہ ہے, میں کہتا ہوں کہ میں روز خود سے ملتا ہوں اور میں خود سے سیکھتا ہوں.
0: واہ واہ واہ واہ, بہت اچھے. دوحا میں آپ کی روزمرہ زندگی کی سب سے پسندیدہ چیز کیا ہے؟
1: میں صحیح بتاؤں, دوپہر کا کھانا کھانے کے بعد سیلولہ کرنا, جو میری بیگم کو بیٹھنا پسند ہے.
0: بہت اچھے, اوکے,
1: وہی علی گڑھ والا جواب تھا.
0: جی بالکل بالکل صحیح, آگے بڑھ جاتا ہوئے. اگر آپ اپنی زندگی کی ڈائری لکھیں تو اس کا عنوان کیا ہوگا؟ بینگ ندیم ماہر یہ سوال کر رہا ہوں میں.
1: دیکھیں, میں اس کا نام رکھوں گا بلا عنوان. دو میرے ذہن میں نام ہے, ایک تو بلا عنوان یعنی کوئی عنوان ہی نہیں, نو سبجیکٹ, اوکے. دوسرا ہے خوشبو عطر دان میں قید.
0: واہ واہ واہ واہ واہ واہ واہ, کیا بات ہے بھائی, کیا پڑھا لکھا عنوان ہے. بہت اچھے سر, آگے بڑھتے ہیں سر, اور کچھ اور سوال اور پھر ان شاء اللہ تعالیٰ ہم پروگرام کی کلوزنگ کی طرف بھی بڑھیں گے. کچھ ایسے لائٹر کوشچن کی طرف بڑھ جاتے ہیں. کیا کبھی آپ غلط راستے پر نکل گئے اور بعد میں وہ ایک دلچسپ یاد بن گیا؟ یہ یوزولی ہم لوگوں کے ساتھ ہوتا آیا ہے, جو بھی دوحا نئے آتے ہیں یا ایون پرانے بھی ہو جاتے ہیں, تو کچھ ایسی یاد آپ کو جو شیئر کرنا چاہیں؟
1: نہیں بالکل, دیکھیں صاحب, یہ جو خاص طور سے جو گورنمنٹ آف قطر نے ماشاء اللہ 2019-20 کے بعد جو یہ روڈس کا جو نیٹ ورک بنایا نا, خاص طور سے جو ہائی ویز سے جو کنیکٹ کیا ہے, اور اس کنیکٹیوٹی میں کئی بار پھنسے ہیں اور ایسے ایسے پھنسے ہیں. ایک مرتبہ ہم گئے تھے اپنی فیملی کے ساتھ, تو ہم واپس نکلا اور مشاف گئے تھے ہم لوگ بکیر, تو اب وہاں راستے میں ہماری بیگم کو یاد آیا کہ وہ فون بھول گئی ہیں, تو اب واپس ہم گئے. اب ہم نے کیا کرا, وہ ہم نے لوکیشن آن کر دی, مجھے رستہ معلوم تھا, لیکن میں نے کہا ہو سکتا ہے اندر سے رستہ نکل جائے کوئی. بس وہی ہماری سب سے پہلی اور آخری غلطی تھی. اب وہ ہمیں جو کام چل رہا تھا الٹرال کا, اور یقین جانیے سرور صاحب, ایک وقت ایسا آیا کہ بالکل میری گاڑی پھنس گئی چوڑائی میں, اور پھر جب بچوں کو اتارا, آدھا گھنٹہ ہمیں تقریباً لگا.
0: میں آپ کو روک رہا ہوں, ایکچولی میرا اگلا سوال بھی اسی سے ہی ریلیٹڈ ہے ندیم صاحب. کیا کبھی اجنبی نے ضرورت کے وقت آپ کی مدد کی؟ کیونکہ قطر میں ہم یہ سلسلہ بہت ٹائم سے دیکھتے آ رہے ہیں, میں تو خیر کہہ سکتا ہوں کہ بچپنے سے, تو اس میں آپ کوئی پرسنل ایسا کوئی واقعہ یا ایسی, جیسا آپ نے بتایا کہ ابھی گاڑی پھنس گئی, تو کبھی کوئی ایسا واقعہ پیش آیا یا اسی سلسلے سے جو ابھی گاڑی پھنسی یا کسی نے مدد کری آپ کی جب؟
1: ہاں جی جی بالکل بھائی, یہ لوگ ایک دم فوراً جو ہے وہ یہاں پر نکل آتے ہیں, اور اس سے بھی بڑی بات یہ ہے کہ خاص طور سے اگر ہائی ویز وغیرہ پر ایک دوبارہ ایسا ہوا کہ جو ہے وہ پنکچر ہوا اور بس گاڑی سائیڈ میں لگائی ہے, 3-4 منٹ بھی نہیں ہوئے ہوں گے کہ الفضا کی گاڑی آ گئی. اور مطلب میں اتفاق سے شاپ میں اور اس میں تاکترے میں آفس سے لوٹ رہا تھا, تو بہت زیادہ تھی, تو بس بیچاروں نے مطلب میری سفید پوشی کا یا جو بھی کہیے آپ, انہوں نے فوراً وہ پولیس والے نے جیک نکالا اور اسٹپ نہیں نکالی, اور چند منٹ کے اندر اس نے مجھے بولا شیخ رو. بس یہ ایسی چیزیں ہیں جو واقعی کہیں نظر نہیں آتی, ایون یہاں پر عوامی اعتبار سے بھی آپ دیکھیں تو لوگ یہاں تعاون کرتے ہیں ایک دوسرے کا اور مدد کرتے ہیں اور خوشی محسوس کرتے ہیں.
0: ہم لوگ کی زندگی کا ایک حصہ ندیم صاحب یہ بھی ہوتا ہے کہ ہم لوگ آف روڈنگ پہ جاتے ہیں یہاں آنے کے بعد, تو وہاں پہ بھی اگر دیکھا جائے تو کتنے ہمارے ماشاءاللہ لوکل قطریز بھی, کبھی گاڑی ریت میں پھنس جاتی ہے, بیچ کے پانی میں پھنس جاتی ہے, تو وہ لوگ کس طریقے سے اپنے کپڑوں کا بغیر خیال کریں. بالکل یہ چیز
1: یاد ہے, وہ بھی ایسے بھی 2-3 بار واقع ہوئے ہمارے, ان سعید میں گاڑی پھنس گئی تھی, نئی گاڑی ہمارے ایک دوست نے لی کروزر, اب بےچارے ہندوستانی, اب ان سے تو کروزر اب اتنی زیادہ وہ نہیں تھے, وہ اب وہ لے کے گئے اور ان سے کروزر پھنس گئی, بتائیے. اب وہاں پر قطری سب ہنسے لڑکے کہ بھائی بتاؤ یا ان دا کروزر, اور اس کے بعد پھنس گئی. پھر انہوں نے بہرحال وہ جلدی جلدی باندھ بوند کے اور 10 منٹ میں انہوں نے نکالی گاڑی ایک طرف. بہت کمال کے لوگ ہیں اس معاملے میں,
0: بالکل اللہ تعالیٰ خوشی محسوس کرتے ہیں یہ لوگ, واقعی واقعی اللہ تعالیٰ خوش رکھے اور اسی طرح کامیاب
1: انجوائے کرتے ہیں پتا ان چیزوں کو.
0: جی جی جی بالکل بالکل ماشاء اللہ. سر وہ کون سا لمحہ تھا جس نے آپ کو دل سے خوش یا جذباتی کر دیا؟
1: کچھ دوستوں کی جدائی ہوئی پچھلے دنوں, کچھ لوگوں کی جدائی ہوئی اور کچھ لوگوں کی بے وفائی.
0: او ہو ہو,
1: کچھ کی جدائی اور کچھ کی بے وفائی.
0: انفلٹرڈ ندیم ماہر. चलिए अच्छी बात है। अब एक आप के कहना चाहिए सिलसिले से ही, अगर आप दोहा को एक खत लिखें नदीम साहब, तो उसमें क्या लिखेंगे या क्या लिखना पसंद करेंगे?
1: देखिए, अगर मैं दोहा को खत लिखूंगा तो मैं उसको ऐसे लिखूंगा कि मेरे अजीज दोहा, तुमसे मेरी पहली मुलाकात ऐसे हुई जैसे किसी मुसाफिर को लंबे सफर के बाद अचानक समंदर दिखाई दे जाए। मैं तुम्हें एक शहर समझकर आया था, मगर तुम तो एक एहसास निकले। नमकीन हवा में घुला हुआ एक ख्वाब जो रात की रोशनियों में सांस लेता है। तुम्हारी शामें अजीब जादू रखती हैं। जब सूरज खलीज के पानी में सुनहरा अक्ष छोड़कर रुखसत होता है तो यूं लगता है जैसे आसमान ने तुम्हारे माथे पर मोहब्बत का बोसा रख दिया हो। दोहा, तुम्हारे साहिलों के किनारे चलते हुए अक्सर महसूस होता है कि हवा कोई पुराना मोहब्बत नामा पढ़ रही है। तुम्हारी गलियों में दुनिया के बेशुमार चेहरे हैं, मगर फिर चेहरे के पीछे एक ही आरजू छुपी और दिखाई देती है कि कहीं ना कहीं अपना घर ढूंढ लेने की आरजू। शायद इसीलिए तुम इतने लोगों के दिल में बसते हो। मुझे तुमसे मोहब्बत इसलिए नहीं कि तुम खूबसूरत हो, बल्कि इसलिए मोहब्बत है कि तुम हजारों ख्वाबों की ताबीर हो।
0: वाह वाह,
1: तुम वो फूल हो जिसकी खुशबू उफक की वसतों में गुम है। अगर शहरों की भी धड़कन होती तो मुझे यकीन है तुम्हारा दिल समंदर की लहरों के साथ धड़क रहा होता। हमेशा खुश रहो, तुम्हारा एक आशिक नदीम माहिर।
0: क्या ये बात है भाई, वाह वाह वाह, आपसे ऐसे ही खत एक्सपेक्टेड भी था मुझे। बहुत अच्छे, बहुत खूब और बहत ही जबरदस्त, मजा आ गया मुझे सवाल पूछ के इसके अंदर। क्या कहने,
1: शुक्रिया शुक्रिया, ये आपकी मोहब्बत की बात है।
0: नदीम साहब,
1: एक बात और बता दूं मैं आपकी, क्योंकि आपने फिल्टर, ये अनफिल्टर्ड है भाई, आपने मुझे अपना उस्ताद उस्ताद बता दिया, तो भाई ज्यादा ऐसी बात है ना, बस कभी कभी हमारे छोटे भाई हैं कुछ पूछ पूछ लेते हैं तो बात अलग है, लेकिन भाई हम उस्ताद उस्ताद नहीं, ये हमारे उस्ताद है
0: माशाल्लाह।
1: तो इन्होंने टैलेंट मचाया है दोहा में।
0: सर, ये आपकी मोहब्बत है, बड़प्पन है, आप सभी को ऐसे ट्रीट करते हैं, अपने जूनियर्स को हमेशा से हम ये देखते आए, अल्लाह ताला आपको खुश रखे। सर, जो नए लोग दोहा आ रहे हैं उनके लिए आपका क्या पैगाम है?
1: तो बहुत अच्छा सवाल है भाई सरवर साहब। मैं ये कहूँगा कि भाई आप खुशकिस्मत हैं कि दोहा आपका इंतखाब है, बल्कि यूं कहिए कि आप इसलिए खुशकिस्मत हैं कि आप दोहा का इंतखाब है। तो ये अल्लाह की तरफ से आपको इनाम है कि आपको दोहा जैसी सरजमीन और कतर जैसा मुल्क अल्लाह ने जो है वो इनायत किया। आप इसकी कदर कीजिए, और जितनी कदर करेंगे, यहाँ के कवानीन का एहतराम करेंगे, यहाँ के लोगों का एहतराम करेंगे, तो अल्लाह ताला इतना ही आपको सुकून और इत्मीनान और बरकत वाली जिंदगी अता करेगा।
0: क्या बात है सर, आखिर में क्या कहना चाहेंगे कि दोहा ने आपको ज्यादा बदला या आपने दोहा को?
1: साहब, आखिर में मैं ये कहूँगा, देखें कि ये तो दो तरफा इश्क है सर, दोनों तरफ आग बराबर लगी हुई।
0: क्या बात है,
1: तो ये आग तो दोनों तरफ है। दोहा ने हमें बहुत बदला है, हमारा लाइफ स्टाइल बदल दिया, हमारे हालात बदल दिए, हमारे बच्चों को बेहतर, यहाँ रहकर हमें अच्छी तालीम हमने अपने बच्चों को दी, अच्छी तरबियत दी, और हमें एक अच्छी और पुर अमन, पुर सुकून और इज्जत वाली जिंदगी इस दोहा कतर ने हमें अता की है। यकीनन ये अल्लाह की तरफ से नेमत है हमारे ऊपर, लेकिन बहरहाल इस मुल्क का हमारे ऊपर बहुत बड़ा एहसान है। तो हम यही कहेंगे, मैं तो यही कहता हूँ कि ये तो दोनों तरफ आग बराबर है, और इश्क जब दो तरफा हो तो मजा देता है। तो दुआ को हमसे इश्क है, और हमें दुआ से इश्क है। और लोगों से मैं आखिर में यही कहूंगा कि भाई खुश रहिए, मुस्कुराते रहिए, एक दूसरे का ख्याल रखिए, कभी कभी फोन कीजिए, किसी की खैरियत ले लीजिए, मैसेज भेजिए, एक दूसरे का ख्याल रखिए, दुनिया का कोई भरोसा नहीं है, हंसते रहिए, मुस्कुराते रहिए।
0: क्या कहने भाई, बहुत बहुत अच्छे और बड़ा मजा आया सर आपसे बात कर भी। तो नदीम सर, इसके अंदर चलते चलते मैं एक बात और जानना चाहता हूँ, क्योंकि जाहिर है आप किताबें भी लिखते हैं, आप उस्ताद भी हैं, आप शायर भी हैं, और माशाल्लाह काफी आप कल्चर से भी जुड़े रहते हैं, और दोहा के हवाले से अगर हम बात करें तो ये कहा जाता है कि एक कल्चर हब है, तो इस सिलसिले में क्या कहना चाहते हैं?
1: ये आपने बड़ा बुनियादी सवाल किया है। उसकी वजह यह है कि हम लोग जो खास तौर से जब यहाँ आते हैं, मतलब हम लोग जब मुहाजरीन हैं, हम लोग तो क्या, हमने हिजरत की है, और हम रोजगार के लिए यहाँ जब आए तो हमारे जहन में भी यही सवाल होता है कि भाई हमें माहौल कैसा मिलेगा, हमारी तहजीब, हमारी जबान जिंदा रहेगी नहीं रहेगी, जो उमूमन एक सवाल होता है आपके जहन में जब आप मुल्क क्रॉस करते हैं जब आप